0: मैं फिर बोल रहा हूँ अटक से सर।
1: जनाब
0: सर आपकी आवाज और आपका बोलने का अंदाज माशाल्लाह से बहुत प्यारा है,
1: बहुत शुक्रिया।
0: सलामत रखे सर। एक फरमाइश है छोटी सी, अगर पूरी कर देते सर, एक गजल प्ले कर दे। तेरी उल्फत में सनम दिल ने बहुत दर्द से और हम चुप लिए।
1: दिशान भाई इस वक्त मौजूद है? मैं दिशान भाई से कह देता हूँ, ठीक है जनाब?
0: ठीक है सर, बहुत बहुत शुक्रिया,
1: बहुत शुक्रिया। सलाम अलैकुम।
2: जी वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
1: जी जनाब, मुल्तान से बात कर रहे हैं?
2: जी जिला मुल्तान तहसील शुजाबाद से हाफिज अब्दुल रहमान।
1: जनाब हाफिज साहब,
2: मैं कहता हूँ निगाहे वली ने वो तासीर देखी, बदलती हजारों की तकदीर देखी। मिटा दे अपनी हस्ती को अगर कोई मर्तबा चाहिए, दाना खाक में मिलकर गुले गुलजार होता है। अगर ऐसे ही प्रोग्राम चलता रहा, ऐसे कॉलर आते रहे, 10 मिनट 12 मिनट 8 मिनट करते रहे, फिर दूसरे कॉलर पीछे आ जाएंगे। मैं आपके दिमाग के तवसल से गुजारिश करूंगा, आए अपने दो लाइनों में अपनी बात करें। अगर नेक्स्ट कॉलर अगर 4-5 मिनट अगर इसी बात पे आप बैठ करते रहे, आरजे भी बेवस हो जाएगा और कॉलर भी बेवस हो जाएगा, आने वाला कॉलर इंतजार नहीं करेगा। मेरी बात अगर हमीद साहब हमीद गुल सुन रहे हैं, नाराज ना हो मेरा भाई। अगर शायरी करनी होती तो शोरा के सामने बैठे, अदीब के सामने बैठे, जो आपकी तस्दीक करेगी वाकई इन्होंने शायरी लिखी है। पढ़ने हर बंदे नहीं पढ़ सकता शायरी को, सुनने वाला इस्तेदात रखता है। मैं फर्ज करो, मैं कुरान मजीद हिफ्ज किया हुआ है, मैं जब तक आप 10 हाफ कुरान के सामने बैठे कुरान नहीं पढ़ूंगा। अगर पढ़ूंगा वो मेरी गलती जरूर करेगा, या गलती करी है आपने, ये मेरा कहने का यही मकसद था। अमित को नाराज ना हो, अच्छे कॉलर है, अच्छी आपने वो बात कर रहे, लेकिन देखो 7-10 मिनट कॉल कर रही है, वो पीछे वाला क्या कहते था।
1: बिल्कुल
2: यही गुजारिश हो, आए अब शायरी पढ़े, सिर्फ 2 महीने के अंदर मजबूर आप सामने आ जाते हैं।
1: आए हाय क्या बात,
2: बस नाराज ना हो। मेरा आरजी जितने भी बैठे होते हैं, मेरे पीछे साल कबीरा बैठी है, तो थोड़ा सा टाइम अगले कॉलर को दे, उनकी बात सुने। प्रोग्राम का कहने का मकसद यही होता है, आज क्या कह रहे हैं कॉलर, क्या कहना चाहता है। आपने टॉपिक रखा है मोहब्बत, ये टॉपिक है ना
1: हमारे जो गुंचाए शौक जब से चल रहे हैं ना।
2: हाँ जी
1: क्या बात है हाफिज साहब, आपने दिल खुश कर दिया ये बता करके कि आप माशाल्लाह हाफिज हैं। अब मैं बहुत फख्र से कह सकता हूँ कि मुझे हाफिज साहब भी सुनते हैं, तो ये मेरे लिए बड़े एजाज की बात है।
2: आपका बड़ापन, आपका बहुत बड़ा पन है, विश्वास है आपको, सुनने वाले काफी लोग बैठे होते हैं। लेकिन देखो आप बच्चियां भी सुनते हैं, मर्द हजरात भी सुनते हैं। अब देखो 10 मिनट 8 मिनट आगे बात बैठ चल रही है, वो आपको क्या सुनेंगे, तो हमने बात करनी, हमारी कॉल नहीं लग रही है, हमारी कॉल उठा नहीं रहे। सिर्फ अब आप शायरी करें, मेरा ये भी नहीं मकसद आप शायरी ना करें, शायरी करें वो लहने में आया अपने मजबूआ वही खत्म करें, सामने आ जाते हैं बस। बाकी तमाम दोस्तों को मेरी तरफ से आज जाना मोहब्बत भरा सलाम होगा।
1: कुछ सुनाएंगे नहीं आप?
2: नहीं मैं तो सुनाना था, सुना
1: आप कहें, मैं इतनी खरी खरी सुना चुका हूँ, और क्या सुनाऊ मैं।
2: अल्लाह सलामत रखे, अल्लाह पाक
1: हाफिज साहब खुश रहे, खुश रहे।
2: ओके
1: अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम, मैं माजरत के साथ दोबारा हाजिर हुआ हूँ इश्तियाक मलिक, रेडियो एंड टीवी फनकार एंड राइटर।
1: और मैं माजरत के साथ आपसे दरख्वास्त करूंगा कि आप कल तशरीफ लाइएगा। आपका
3: नहीं, मैं जरूर आऊंगा, लेकिन आप ये सुने मेरी कि एक मैं जरूर कहूंगा कि एक पैगाम है صدر میں کرنا چاہتا ہوں آپ کی اجازت.
1: بالکل اجازت نہیں ہے سرکار, بالکل نہیں.
3: نہیں میں شعر تو پڑھ سکتا ہوں نا.
1: چلیے سنائیے
3: شعر. یہ ہے ایک تو شعر ہے کہ ایک دیا ہے کہ کسی بدے کی دل آزاری کرنا خانے کعبے کو پتھر مارنے کے برابر ہے, نمبر ایک. دوسرا شعر یہ ہے کہ مسجد ٹا دے, یہ آپ کے لیے, مسجد ٹا دے مندر ٹا دے جو کچھ تہنا ہی, مسجد ٹا دے مندر ٹا دے جو کچھ تہنا ہی, ایک بندے کا دل لٹ آئے, ایک بندے کا دل لٹ آئے, میرا رب دلا بچ رہا.
1: ویسے معاف کیجیے گا لیکن ہم اس حق میں نہیں ہیں کہ مسجد گرا دی جائے. ارے مسجد ہم کیوں گرائیں, مسجد تو خدا کا گھر ہے نا. اگر ہم مسجد کا احترام نہیں کر سکتے تو پھر ہم کسی کا بھی احترام نہیں کر سکتے. السلام علیکم.
4: السلام علیکم.
1: وعلیکم السلام.
4: مصطفیٰ بھائی کیا حال ہے؟
1: بالکل ٹھیک.
4: عبد النور ہاشمی ریواز گارڈن لاہور سے.
1: جی
4: کیسے ہیں آپ؟
1: ٹھیک بالکل ٹھیک.
4: یہ اشتیاق صاحب دوبارہ آ گئے تھے, یہ
1: بس ان کو اشتیاق تھا دوبارہ آنے کا.
4: نہیں نہیں دیکھیں کہ ایک ٹیمپو بنا ہوتا ہے, آپ بزم سخن ہے آپ کی.
1: آج کی بات ہم کوشش کیا کریں گے,
4: ٹیمپو نہ خراب ہو جائے.
1: ہاشمی صاحب ہم آج کی بات کوشش کیا کریں گے کہ کالز ہیں نا پروگرام میں بہت کم شامل کی جائیں.
4: آپ پہلے پہلے آف ایئر آپ ذرا چیک کر لیا کریں
1: جی,
4: اس کے بعد پھر ان کو آن ایئر کریں. اس طرح نا وہ سارا شو کا مزہ کرکرا ہو جاتا ہے.
1: بہت سارے سننے والے وہ ادب سننے کے لیے بیٹھے ہوتے ہیں. تو بہرحال چلیے کوئی ایسی بات نہیں, ہم کوشش کریں گے.
4: چلو انشاءاللہ.
1: آپ کیا سنانے والے؟
4: تو ہم بھی تو کوئی شاعر نہیں ہیں, بس ان کے جوتیاں سیدھے کرنے والے ہیں. تو شکیب جلالی کا میں بھی کلام پیش کروں گا, ان کا تھوڑا سا تعارف کرا دوں. صرف 33 سال کے بعد انہوں نے خودکشی کی تھی اور بڑے زبردست ان کی شاعری میں تشبیہات تشبیہات اور استعارے آتے ہیں. تو ان کی ڈیتھ کے بعد احمد ریم قاسمی صاحب نے ان کی کتاب شائع کی, روشنی ہے روشنی. سرگودا ریلوے اسٹیشن پر ٹرین کے آگے انہوں نے خودکشی کر لی تھی. اس سے پہلے انہوں نے ایک شعر کہا تھا, تفصیلِ جسم پہ تازہ لہو کے چیٹے ہیں, حدود وقت سے آگے نکل گیا ہے کوئی.
1: ہائے ہائے.
4: تو مجھے ان کی جو حبیب اللہ صاحب نے کہا تھا نا, اور مجھے تو عام کا لالچ نہیں, مجھے اللہ نے بہت دیا ہوا ہے, تو لیکن مجھے یہ واقعی غزل بہت پسند ہے. آ کے پتھر تو میرے سہن میں دو چار گرے, اتنے اس پیڑ کے پھل سے پسے دیوار گرے. مجھے گرنا ہے تو میں اپنی قدموں میں گروں, جس طرح سایہ دیوار پہ دیوار گرے. پیر بھی چھوڑ گئی دل میں اجالے کے خطوط, یہ ستارے میرے گھر ٹوٹ کے بیکار گرے. دیکھیے, دیکھ کر اپنے در و بام درس جاتا ہوں, میرے ہمسائے میں جب کوئی دیوار گرے. ہم سے ٹکرا گئی خود بڑھ کے اندھیرے کی چٹان, ہم سبل کر جو بہت چلتے تھے ناچار گرے. میں کہوں دیدہ تر, یہ تو میرا چہرہ ہے, سن کٹ جاتے ہیں بارش کی جہاں دھار گرے. دو شیر اور, ہاتھ آیا نہیں کچھ رات کی دلدل کے سوا, ہائے اس بورڈ پہ خوابوں کے پرستار گرے. اور لگتا ہے دیکھتے کیوں ہو شکیب اتنی بلندے کی طرف, نہ اٹھایا کرو سر کو کہ یہ بستار گرے. آگے پتھر تو میرے سہن میں دو چار گرے, اتنے اس پیڑ کے پھل سے پسے دیوار گرے. دعاؤں میں یاد رکھیں
1: جناب.
4: ایمان اللہ.
1: جناب.